نوسی پریشنی والو یادلا نای کی اب سن رہے ریڈیو آواز تاجیک اور ابھی ہم نے طے کیا کہ آپ کو پہلوی سہتیہ کے بارے میں جانکاری پرستاو کریں گے ہمارے ساتھ رہے پہلوی سہتیہ لیکھا مدھیہ فارسی سہتیہ کا سب سے مہتوپورن بھاگ مانا جاتا ہے اس سہتیہ میں چھوٹے بڑے گرانتھ اور لیکھ شامل ہے جن میں دھارمک درشنی قانونی اور نیچی وشیوں کے ساتھ ساتھ اتہاس اور سہتیہ سے جڑے وشیوں کے علاوہ بھوگول اور برہمان وگیان جیامتی چکتسا جیو وگیان اور ونسپتی وگیان جیسے وبھن وشیوں پر بھی سامگری پرستت کی گئی جو سامانی سامراجیہ اور چین ایران کی سانسکرتی سہتیہ اور پرمپراؤں سے سمبندھت ہے پہلوی سہتیہ میں مکھیہ روپ سے اتہاسک اور پورانک وشیوں کا سنکلن ملتا ہے جن میں ایرانی لوگوں کے پراچین اتہاس اور جیون کے بارے میں کتھائیں شامل ہیں اس لیے اس پرکار کے لیکھان کو ان وشیوں کے لیے ایک ماتر سروت مانا جاتا ہے ادھیکانش پہلوی گرانتھ سامانی کال میں لکھی گئے تھے جبکہ کچھ انیا گرانتھ سامانی کال کے بعد پرارمبھک اسلامی صدیوں میں رچے گئے یہ الیکھنی ہے کہ کئی مہتوپورن اور مولیاوان پستکیں جیسے دنکار بندہش دادستان دانیک اور آنیا جن میں انیک روچک وشال شامل ہے نویں شتابدی عیسوی میں لکھی گئی تھی اس لیے مدھیہ فارسی بھاشا کے سماپ ہونے اور پہلوی لیکھن پرمپرا کے رک جانے کے بعد بھی مدھیہ فارسی بھاشا اور لپی کے جانکاروں دوارا کچھ سمے تک ان گرانتھوں کا سنکلن جاری رہا یہ بات بھی الیکھنی ہے کہ اس اوتھی میں ایسے وشال سہتیہ کو سرکشت رکھنے کے ادیشیا سے لیکھکوں کو کچھ گرانتھوں کو سنکشپ کرنا اور اپنی آوشیکتا کے انوسار انہیں نئے پرتیوں میں پورن لیکھن کرنا پڑا پرینام سوروپ کچھ پہلوی گرانتھوں کے بہاگ آنچ اور انوچ چھید نش ہو گئے اس پرکار کے دشتکوں کے کارن کئی پستکوں کے پرارمبھک بھاگ یا تو سنکشپ کر دیے گئے یا پوری طرح سماپت ہو گئے جس سے ان گرانتھوں میں موجود کئی پریچیاتمک سامگری جو پستک کی وشے وستو کو سپش کرتی تھی اسپش اور جٹل رہ گئی اس پرکار کی کمیاں کچھ گرانتھوں اور پاتھوں میں سپش روپ سے دیکھی جا سکتی ہے یہ الیکھ کرنا بھی آوشیک ہے کہ پہلوی سہتیہ نے 18ویں شتابدی کے اتردھار سے پشچمی ودوانوں کا دھیان آکرشت کرنا شروع کیا اس کھیتر میں اگرنی ودوان کے روپ میں انکویتل دوپیرون کو مانا جاتا ہے انہوں نے اویسا کے ساتھ ساتھ پہلوی گران بندہشن اور کچھ انیہ پاتھکوں کا بھی انواد کیا اور انہیں 1771 میں پیرس میں دو کھندوں میں پرکاشت کیا دیوپیرون پر اویسا اور پہلوی گرانتھوں وشیش روپ سے بندہش کے انواد کے دوران بھارت کے پارسی دھرمی پرمپراؤں کا گہرا پربھاؤ تھا انہوں نے پہلوی شبدوں کا لپیانتران بھی بھارتی پارسی پروہتوں کی پرمپری اچاراں پرنالی کے آدھار پر کیا یہ بھی الیکھنی ہے کہ انہوں نے اویستا کا انواد مول شدھ پات سے نہیں بلکہ پہلوی انواد اور ان پروہتوں دوارا دی گئی موکھک ویاخیاؤں کے آدھار پر کیا تھا اس کارن دیوپیروں کے کاریا کو بھارتی پارسی دھرمی پرمپرا میں پرچالت پرمپرک پات پتھن اور ویاخیا یدھیت کی پنراورتی تتھا وستار کے روپ میں بھی دیکھا جا سکتا ہے کچھ سمے بعد 19ویں شتابدی کے اتردھارا سے پہلوی گرانتھوں کا سنکلن اور پانڈولیپیاں کے آدھار پر ان کا پرکاشن شروع ہوا یہ اوتھی پہلی سہتیہ کے پرکاشن کے لیے بھارت اور یوروپ دونوں میں اتیانت اتپادن چرنوں میں سے ایک مانی جاتی ہے یوروپی کے ایران شاستر کیندروں کے ودوانوں نے بھارتی پارسی ودوانوں کے سہیوگ سے سمبندھت گرانتھوں کے پرکاشن لپیانتران اور انواد کی پرکریا آرمبھ کی شتابدی کی شروعات تک ان پریاسوں کے مادھیم سے ادھیکانش پہلوی سہتیہ پرکاشت ہو کر شودھکرتاؤں کے لیے اپلبدھ ہو گیا اس کارن بعد کے ایران شاستری ادھیان کا وکاس کافی حد تک ان ودوانوں وشیش کر پارسی سمودائے کے ودوانوں جن میں ادھیکانش دھرم گرو اور پروہت ہے یوگدان سے جڑے ہوا ہے پرکاشن کے بعد ایک مہتوپورن کاریہ وبھن گرنتھوں کے شبکوش تیار کرنا تھا اسے شبکوش کا
का निर्माण ग्रंथों के विशेष शब्दावली और लेखन शैली को समझने तथा व्याख्या करने में अत्यंत उपयोगी सिद्ध हुआ। यद्यपि इन शब्दकोशों में कुछ संपादक की त्रुटियां भी थी, फिर भी वे पहलवी साहित्य के अध्ययन और शब्दावली निर्माण के प्रमुख स्रोतों में से एक माने जाते हैं। पहलवी साहित्य का अध्ययन और विश्लेषण उन विषयों में से एक है जिस पर कई बार ईरान शास्त्रों का ध्यान केंद्रित हुआ है। वे वो पहले शोधकर्ता थे जिन्होंने 20वीं शताब्दी के आरंभ में पांडुलिपियों और प्रकाशित स्रोतों के आधार पर पहलवी साहित्य पर एक अध्ययन प्रस्तुत किया। इसके अलावा आधी सदी बाद वे इसके लेख के आधार पर और बाद में प्रकाशित स्रोतों का उपयोग करते हुए इस विषय पर तवादिया ने भी महत्वपूर्ण अध्ययन किया। पहलवी धार्मिक साहित्य का मूल्यांकन इस लेख के लेखक द्वारा एक अलग लेख में किया गया। साथ ही पहलवी ग्रंथों, उनके पांडुलिपियों और उनके अध्ययन के इतिहास से संबंधित विस्तृत जानकारी विभिन्न संस्करणों के भूमिकाओं में पाई जा सकती है जिनका प्रकाशन एक शताब्दी से अधिक समय से जारी है। पहलवी साहित्य के बारे में महत्वपूर्ण विवरण अहमद तफाजुली के पुस्तक इस्लाम से पूर्व ईरानी साहित्य का इतिहास में भी उपलब्ध है। हालांकि किए गए शोधों के बावजूद सभी पहलवी ग्रंथ अब तक समग्र रूप से अध्ययन के दायरे में नहीं आ पाए हैं। इन ग्रंथों में से कई आज भी आधुनिक ईरान शास्त्र की दृष्टि से भाषा शास्त्री और ऐतिहासिक पूर्ण व्याख्या के आवश्यकता रखते हैं, जैसा कि हाल के कुछ अध्ययनों से स्पष्ट होता है। पहलवी साहित्य पर हुए शोधों में सभी वे ग्रंथ शामिल नहीं है जो पांडुलिपि सूची में दर्ज है। उदाहरण के लिए यदि वे ने 53 बड़े और छोटे ग्रंथों का विवरण प्रस्तुत किया तो बोसे ने लगभग 30 ग्रंथों का अध्ययन किया। इसी तरह पांडुलिपियों के इतिहास पर केवल वेस के लेख को छोड़कर अन्य किसी प्रमुख शोध में विस्तृत चर्चा नहीं मिलती। ये भी उल्लेखनीय है कि कुछ पांडुलिपियों के संक्षिप्त संकेत जिन्हें वेस ने भारत के पारसी पुरोहितों के निजी संग्रहों का आधार पर दर्ज किया था, आज उन निजी पुस्तकालयों के स्पर्श हो जाने के कारण अलग नामों और संदर्भों में पहचाना जाता है। ये पुस्तक जो वर्तमान में इतिहास के विद्यार्थियों और प्राचीन ग्रंथों के अध्ययन में रुचि रखने वालों के लिए प्रस्तुत की जा रही है, इसमें मध्य फारसी या पहलवी भाषा के साहित्यिक, ऐतिहासिक और भौगोलिक ग्रंथों तथा लेखकों का समावेश है। प्यारे सुनने वालों, ये थे हमारे टिप्पणी पहलवी साहित्य के बारे में। हमारे प्रसारण जारी रहा है, हमारे रेडियो के साथ रहे।

0: आवाज़ें ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ें ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: नमस्ते प्यारे सुनने वालों, रेडियो आवाज ताजिकी हिंदी भाषा की जारी है और आपका स्वागत है। हमारे प्रसारण में आप सुन सकते हैं स्थायी और विदेशी समाचार, ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक जीवन के बारे में दिलचस्प टिप्पणियां, विश्लेषण, विशेषज्ञों से बातचीत। आज की जिम्मेदारियां में इस प्रोग्राम के दीते राम जो प्रोड्यूसर शेर अली वाली शेर आपका समाचार भाग में स्वागत करते हैं और हम मुख्य खबरों से शुरू करेंगे। इस घंटे के मुख्य खबरें, राजकीय नेता के खोवालीन जिले के कार्य यात्रा, ताजिकिस्तान गणराज्य के राष्ट्रपति मामोहिम अली रहमान ने जॉर्जिया के प्रधानमंत्री से मुलाकात की, रूस प्लस मध्य एशिया प्रारूप के तहत ऊर्जा मंत्रियों का संवाद आयोजित किया गया। ये और दूसरी खबरें हमारे इस घंटे में। बीस जून को अपनी कार्य यात्रा के आराम में खातलों प्रांत के खोवालीन जिले में राष्ट्रीय नेता मामोहिम अली रहमान ने सबसे पहले आधुनिकीकरण के बाद खोवालीन हवाई अड्डे के प्रशासनिक भवन का उद्घाटन कर उसे प्रयोग में दिया है। हवाई अड्डे के प्रशासनिक भवन में विशाल कार्यक्रम कक्ष, प्रतीक्षा कक्ष, बैठक कक्ष, यात्रियों के स्वागत और विदाई के लिए सुविधाएं तथा एक होटल शामिल है। इसका बुनियादी ढांचा यात्रियों को सेवाएं प्रदान करने के लिए उपयुक्त बनाया गया है। हवाई अड्डे की इमारत में कार्य परिस्थितियों का निरीक्षण करते हुए राज्य प्रमुख मामोहिम अली रहमान ने निर्माण कार्यों के गुणवत्ता की सराहना की और देश के विकास एवं निर्माण कार्यों को आगे बढ़ाने में देश बहाक उद्यमियों की रचनात्मक पहल को प्रशंसनीय बताया। ये भी उल्लेख किया गया कि इस परियोजना को अन्य शहरों और जिलों में स्थानीय हवाई अड्डों के निर्माण में आतिरिक्त सुधारों के साथ एक उदाहरण के रूप में उपयोग किया जा सका है। इसके अलावा यात्रा के दौरान ताजिकिस्तान गणराज्य के राष्ट्रपति और राष्ट्रीय नेता मामोहिम अली रहमान ने खातलों प्रांत के खोवालीन जिले के मुनकी बस्ती में आसरी वाहदात डेयरी उत्पाद निर्माण कार्यशाला के संचालन का शुभारंभ किया। इस नए औद्योगिक प्रतिष्ठान में 10 से अधिक प्रकार के उत्पादों का उत्पादन शुरू किया गया है, जिसमें क्रीम, पनीर, केफिर, दही, चीज, योगर्ट, पहलों वाला केफिर, दूध, दोगा, मक्खन और अन्य डेयरी उत्पाद शामिल है। चालू साल के 19 जून को राष्ट्राध्यक्ष भवन में ताजिकिस्तान गणराज्य के राष्ट्रपति और राष्ट्रीय नेता मामोहिम अली रहमान ने जॉर्जिया के प्रधानमंत्री इराकली कोबाखिदजे से मुलाकात की, जो एक उच्च स्तरीय प्रतिनिधिमंडल के साथ आधिकारिक यात्रा पर ताजिकिस्तान आई हुई है। वार्ता के दौरान दोनों पक्षों ने द्विपक्षीय संबंधों की वर्तमान स्थिति और भविष्य की संभावनाओं पर विस्तार से चर्चा की तथा अंतर्राष्ट्रीय और क्षेत्रीय एजेंडे के महत्वपूर्ण मुद्दों पर विचारों का आदान प्रदान किया। बातचीत के दौरान विभिन्न स्तरों पर राजनीतिक संवाद और रचनात्मक कार्य संपर्कों को सक्रिय करने के महत्व पर जोर दिया गया। साथ ही दोनों देशों के बीच संसदीय संबंधों के विस्तार और द्विपक्षीय संबंधों में संसदीय कूटनीति की भूमिका को मजबूत करने की आवश्यकता पर भी विशेष ध्यान दिया गया। जॉर्जिया के प्रधानमंत्री के साथ मुलाकात के समापन के बाद ताजिकिस्तान गणराज्य के राष्ट्रपति और شورش کے نیتا مامہیم امالی رحمون تتھا جرجا کے پردھان منتری اراکلی کوبخیزے نے جان سنچار مادھیموں کے پرتینیدھیوں کے لیے ایک بڑے سمیلن آیوجت کیا۔ یہ ریکھانکت کیا گیا کہ جرجا کے پردھان منتری کے ادھیکارک یاترا کے دوران 11 دوی پکشی دستاویزوں پر ہستاکشر کیے گئے جو دونوں دیشوں کے بیچ سہیوگاتمک سمبندھوں کے قانونی آدھار کو اور ادھک سدھڑ کریں گے۔ آرتھک سہیوگ کے لیے سنیوکت انتر سرکاری آیوگ کی استھاپنا سمبندھی سمجھوتے پر ہستاکشر کو وشیش روپ سے مہتوپورن بتایا گیا۔ انیہ دستاویزوں میں ہوائی، سن پارک، کرشی، پریاتن، وگیان اور شکشا، سنسکرتی، کھیل، جلوایو پریورتن تتھا دونوں پکشوں کے لیے لوہ کاری انیہ کھیتروں میں سہیوگ کو شامل کیا گیا ہے۔ شنگھائی سہیوگ سنگٹھن کے سدسیہ دیشوں کے ارجا منتریوں کی چیتھی بیٹھک کے اوسر پر بشکیک شہر میں روس پلس مازیا ایشیا پراروپ کے تحت ارجا منتریوں کا سنواد آیوجت کیا گیا جس میں تاجکستان گنرجہ کے ارجا ایون جل سنسادھان منتری دلیر جمان نے بحق لیا۔ تاجکستان کے ارجا ایون جل سنسادھان منترالے کے انوسار بیٹھک کے دوران کھیتری سہیوگ سے جڑے مہتوپورن مدعوں تتھا ارجا کھیتر میں سہیوگ کے وکاس کی سمبھاوناؤں پر چرچا کی گئی۔ پرتیبھاگیوں نے کھیتر میں ارجا ایکیکرن کو مضبوط کرنے، ارجا سرکشا سنشچت کرنے، ارجا اوسنرچنا کے وکاس، اپلبدھ سنسادھنوں کے پربھاوی اپیوگ تتھا سنیوگ پریوجناؤں کے کاریاویاں کے کھیتر میں سہیوگ کے وستار جیسے وشیوں پر وچاروں کا آدان پردان کیا۔ اس کے اترکت نویکرنی ارجا سروتوں کے وکاس، آدھونک پروگیوگیکیوں کو اپنانے تتھا وبھن سنستھا کے بیچ سہیوگ کو بڑھاوا دینے کے مدعوں پر وشیش دھیان دیا گیا۔ چلو سال کے 19 جون کو دوشمبے میں تاجکستان کے راشٹری وگیان اکادمی کے ادھیاج قوبل جون خوشبخزودہ اور چین کے ساماجک وگیان اکادمی کے روس، پوروی یوروپ ایون مادھیہ ایشیا سنستھان کے پارسی سچیو بونگ لئی کے بیچ بیٹھک آیوجت ہوئی۔ اس دوران ویگیانک سہیوگ شیکشانی سمبندھوں کو مضبوط بنانے تتھا سنیوگ انوسندھانوں کے وکاس سے جڑے مدعوں پر چرچا کی گئی۔ یہ جانکاری تاجکستان کی راشٹری وگیان اکادمی نے دی ہے۔ بیٹھک میں دونوں پکشوں نے تاجکستان گنرجہ اور چین جنوادی گنرجہ کے ویگیانی سنستھانوں کے بیچ آگے بھی سہیوگ کا وستار کرنے کی اپنی پرتیبدھتا ویاکت کی۔ پرتیبھاگیوں نے انتراشٹری سمیلنوں کے آیوجن، ویگیانکوں اور شودھ کرتاؤں کے آدان پردان، سنیوگ ویگیانی پریوجناؤں کے کاریاویاں تتھا دونوں دیشوں کے ویگیانکوں کی بھاگیداری سے سنیوک انتراشری ابھیانوں کے آیوجن جیسے مدعوں پر وچار ومرش کیا اور ویگیانی سہیوگ کو اور ادھک مضبوط بنانے میں اپنی روچی ویاکت کی۔ سولہ 17 جون کو بیلاروس گنرجہ کی راجدھانی مینسک شہر میں شنگھائی سہیوگ سنگٹھن کے سدسیہ دیشوں کے شکشا منتریوں کے 10ویں بیٹھک آیوجت ہوئی جس میں تاجکستان گنرجہ کے شکشا اور وگیان منتری رحیم سعید زودہ نے بحق لیا۔ کاریکرم کا مکھیہ بحق مینسک شہر میں آیوجت ہوا جس کا وشے تھا شکشا کے مادھیم سے آپسی وشواس کو مضبوط کرنا، سہیوگ اور گیان کے کھیتر کا وستار کرنا تتھا شنگھائی سہیوگ سنگٹھن کے ساجھا وکاس کے بھوشیہ کا نرمان کرنا۔ بیٹھک کے دوران راشٹری شکشا پرنالیوں کے وکاس اور ورش 2027-2029 کے لیے ای سی او سدسیہ دیشوں کے سہیوگ کے پراتھمک کھیتروں سے جڑے مہتوپورن مدعوں پر چرچا کی گئی۔ بیٹھک میں شنگھائی سہیوگ سنگٹھن کے سدسیہ دیشوں سے 30 سے ادھک پرتینیدھیوں نے بھاگ لیا جن میں شکشا منتری، اپ منتری، اچھ شکشا سنستھانوں کے ریکٹر اور سمبندھت کھیتروں کے پرتینیدھی شامل تھے۔ اپنے بھاشا میں تاجکستان گنرجہ کی شکشا اور وگیان منتری نے کہا ہے کہ تاجکستان کے راشٹرپتی مامہیم امالی رحمون کے نیتریتو میں شکشا اور وگیان کے کھیتر راجیہ نیتی کے پراتھمک کھیتروں میں بدل گئے ہیں۔ انہوں نے کہا ہے کہ تاجکستان شنگھائی سہیوگ سنگٹھن کے ڈھانچے کے بھیتر بہو پکشی سہیوگ کے وستار کا سمرتھن کرتا ہے۔ تاجکستان گنرجہ ورش 2018 میں شنگھائی سہیوگ سنگٹھن وشویدیالے پریوجنا میں شامل ہوا تھا اور ورتمان میں دیش کے 10 اچھ ویاوسائی شکشا سنستھان اس میں سکریہ روپ سے بھاگ لے رہے ہیں۔ حال کے ورشوں میں 1700 سے

نوسی پاریسونی والو یاد لانای کی اپ سن رہے ریڈیو آواز تاجیک اور ابھی ہم نے طے کیا کہ آپ کو پہلوی سہتیہ کے بارے میں جانکاری پرستاو کریں گے ہمارے ساتھ رہے پہلوی سہتیہ لیکھن مدھیہ فارسی سہتیہ کا سب سے مہتوپورن بھاگ مانا جاتا ہے اس سہتیہ میں چھوٹے بڑے گرانتھ اور لیکھ شامل ہے جن میں دھارمک درشنی قانونی اور نیتی وشیوں کے ساتھ ساتھ اتہاس اور سہتیہ سے جڑے وشیوں کے علاوہ بھوگول اور برہمان وگیان جیامتی چکتسا جیو وگیان اور ونسپتی وگیان جیسے وبھن وشیوں پر بھی سامگری پرستت کی گئی جو سامانی سامراجیہ اور چین ایران کی سانسکرتی سہتیہ اور پرمپراؤں سے سمبندھت ہے پہلوی سہتیہ میں مکھیہ روپ سے اتہاسک اور پورانک وشیوں کا سنکلن ملتا ہے جن میں ایرانی لوگوں کے پراچین اتہاس اور جیون کے بارے میں کتھائیں شامل ہیں اس لیے اس پرکار کے لیکھان کو ان وشیوں کے لیے ایک ماتر سروت مانا جاتا ہے ادھیکانش پہلوی گرانتھ سامانی کال میں لکھی گئے تھے جبکہ کچھ انیہ گرانتھ سامانی کال کے بعد پرارمبھک اسلامی صدیوں میں رچے گئے یہ الیکھنی ہے کہ کئی مہتوپورن اور مولیاوان پستکیں جیسے دینکار بندہش دادستان دانیک اور آنیہ جن میں انیک روچک وشال شامل ہے نویں شتابدی عیسوی میں لکھی گئی تھی اس لیے مدھیہ فارسی بھاشا کے سماپ ہونے اور پہلوی لیکھن پرمپرا کے رک جانے کے بعد بھی مدھیہ فارسی بھاشا اور لپی کے جانکاروں دوارا کچھ سمے تک ان گرانتھوں کا سنکلن جاری رہا یہ بات بھی الیکھنی ہے کہ اس اودھی میں ایسے وشال سہتیہ کو سرکشت رکھنے کے ادیشیا سے لیکھکوں کو کچھ گرنتھوں کو سنکشپ کرنا اور اپنی آوشیکتا کے انوسار انہیں نئے پرتیوں میں پورن لیکھن کرنا پڑا پرینام سوروپ کچھ پہلوی گرنتھوں کے بہاگ آنچ اور انوچ چھید نش ہو گئے اس پرکار کے دشتکوں کے کارن کئی پستکوں کے پرارمبھک بھاگ یا تو سنکشپ کر دیے گئے یا پوری طرح سماپت ہو گئے جس سے ان گرنتھوں میں موجود کئی پریچیاتمک سامگری جو پستک کی وشے وستو کو سپش کرتی تھی اسپش اور جٹل رہ گئی اس پرکار کی کمیاں کچھ گرنتھوں اور پاتھوں میں سپش روپ سے دیکھی جا سکتی ہے یہ الیکھ کرنا بھی آوشیک ہے کہ پہلوی سہتیہ نے 18ویں شتابدی کے اتردھار سے پشچمی ودوانوں کا دھیان آکرشت کرنا شروع کیا اس کھیتر میں اگرنی ودوان کے روپ میں انکویتل دوپیرون کو مانا جاتا ہے انہوں نے اویسا کے ساتھ ساتھ پہلوی گران بندہشن اور کچھ انیہ پاتھکوں کا بھی انواد کیا اور انہیں 1771 میں پیرس میں دو کھندوں میں پرکاشت کیا دیوپیروں پر اویسا اور پہلوی گرنتھوں وشیش روپ سے بندہش کے انواد کے دوران بھارت کے پارسی دھرمی پرمپراؤں کا گہرا پربھاؤ تھا انہوں نے پہلوی شبدوں کا لپیانتران بھی بھارتی پارسی پروہتوں کی پرمپری اچاراں پرنالی کے آدھار پر کیا یہ بھی الیکھنی ہے کہ انہوں نے اویستا کا انواد مول شدھ پات سے نہیں بلکہ پہلوی انواد اور ان پروہتوں دوارا دی گئی موکھک ویاخیاؤں کے آدھار پر کیا تھا اس کارن دیوپیروں کے کاریہ کو بھارتی پارسی دھرمی پرمپرا میں پرچالت پرمپری پات پتھن اور ویاخیا یدھیت کی پنراورتی تتھا وستار کے روپ میں بھی دیکھا جا سکتا ہے کچھ سمے بعد 19ویں شتابدی کے اتردھارا سے پہلوی گرنتھوں کا سنکلن اور پانڈولیپیاں کے آدھار پر ان کا پرکاشن شروع ہوا یہ اودھی پہلی سہتیہ کے پرکاشن کے لیے بھارت اور یوروپ دونوں میں اتیانت اتپادن چرنوں میں سے ایک مانی جاتی ہے یوروپی کے ایران شاسترا کیندروں کے ودوانوں نے بھارتی پارسی ودوانوں کے سہیوگ سے سمبندھت گرنتھوں کے پرکاشن لپیانتران اور انواد کی پرکریا آرمبھ کی شتابدی کی شروعات تک ان پریاسوں کے مادھیم سے ادھیکانش پہلوی سہتیہ پرکاشت ہو کر شودھکرتاؤں کے لیے اپلبدھ ہو گیا اس کارن بعد کے ایران شاستری ادھیان کا وکاس کافی حد تک ان ودوانوں وشیش کر پارسی سمودائے کے ودوانوں جن میں ادھیکانش دھرم گرو اور پروہت ہے یوگدان سے جڑے ہوا ہے پرکاشن کے بعد ایک مہتوپورن کاریہ وبھن گرنتھوں کے شبکوش تیار کرنا تھا اسے شبکوش کا
का निर्माण ग्रंथों के विशेष शब्दावली और लेखन शैली को समझने तथा व्याख्या करने में अत्यंत उपयोगी सिद्ध हुआ। यद्यपि इन शब्दकोशों में कुछ संपादकीय त्रुटियां भी थी, फिर भी वे पहलवी साहित्य के अध्ययन और शब्दावली निर्माण के प्रमुख स्रोतों में से एक माने जाते हैं। पहलवी साहित्य का अध्ययन और विश्लेषण उन विषयों में से एक है जिस पर कई बार ईरान शास्त्रों का ध्यान केंद्रित हुआ है। वे वो पहले शोधकर्ता थे जिन्होंने 20वीं शताब्दी के आरंभ में पांडुलिपियों और प्रकाशित स्रोतों के आधार पर पहलवी साहित्य पर एक अध्ययन प्रस्तुत किया। इसके अलावा आधी सदी बाद वे इसके लेख के आधार पर और बाद में प्रकाशित स्रोतों का उपयोग करते हुए इस विषय पर तवादिया ने भी महत्वपूर्ण अध्ययन किया। पहलवी धार्मिक साहित्य का मूल्यांकन इस लेख के लेखक द्वारा एक अलग लेख में किया गया है। साथ ही पहलवी ग्रंथों, उनके पांडुलिपियों और उनके अध्ययन के इतिहास से संबंधित विस्तृत जानकारी विभिन्न संस्करणों के भूमिकाओं में पाई जा सकती है जिनका प्रकाशन एक शताब्दी से अधिक समय से जारी है। पहलवी साहित्य के बारे में महत्वपूर्ण विवरण अहमद तफाजुली के पुस्तक इस्लाम से पूर्व ईरानी साहित्य का इतिहास में भी उपलब्ध है। हालांकि किए गए शोधों के बावजूद सभी पहलवी ग्रंथ अब तक समग्र रूप से अध्ययन के दायरे में नहीं आ पाए है। इन ग्रंथों में से कई आज भी आधुनिक ईरान शास्त्र की दृष्टि से भाषा शास्त्री और ऐतिहासिक पूर्ण व्याख्या के आवश्यकता रखते हैं, जैसा कि हाल के कुछ अध्ययनों से स्पष्ट होता है। पहलवी साहित्य पर हुए शोधों में सभी वे ग्रंथ शामिल नहीं है जो पांडुलिपि सूची में दर्ज है। उदाहरण के लिए यदि वेस ने 53 बड़े और छोटे ग्रंथों का विवरण प्रस्तुत किया तो बोसे ने लगभग 30 ग्रंथों का अध्ययन किया। इसी तरह पांडुलिपियों के इतिहास पर केवल वेस के लेख को छोड़कर अन्य किसी प्रमुख शोध में विस्तृत चर्चा नहीं मिलती। ये भी उल्लेखनीय है कि कुछ पांडुलिपियों के संक्षिप्त संकेत जिन्हें वेस ने भारत के पारसी पुरोहितों की निजी संग्रहों का आधार पर दर्ज किया था, आज उन निजी पुस्तकालयों के स्पर्श हो जाने के कारण अलग नामों और संदर्भों में पहचाना जाता है। ये पुस्तक जो वर्तमान में इतिहास के विद्यार्थियों और प्राचीन ग्रंथों के अध्ययन में रुचि रखने वालों के लिए प्रस्तुत की जा रही है, इसमें मध्य फारसी या पहलवी भाषा के साहित्यिक, ऐतिहासिक और भौगोलिक ग्रंथों तथा लेखकों का समावेश है। प्यारे सुनने वालों, ये थे हमारे टिप्पणी पहलवी साहित्य के बारे में। हमारे प्रसारण जारी रहा है, हमारे रेडियो के साथ रहे।